0: क्या इस कौल में उनके और भी शरीक हैं? अगर ये सच्चे हैं तो अपने शरीकों को ला सामने करें।
1: يوم يكشف عن ساق ويدعون إلى السجود فلا يستطيعون
0: جس دن پنڈلی سے کپڑا اٹھا دیا جائے گا اور کفار سجدے کے لیے بلائے جائیں گے تو وہ سجدہ نہ کر سکیں گے
1: خاشعة

0: दो पत्ते पतझड़ के पेड़ों से उतरे थे, फिर उतने की चाहत में उस सहराओं से गुजरे। जब दरख्त हमारे लिए इतना कुछ करते हैं तो क्यों ना हम उनकी खातिर एक कदम उठाएं। जरा सोचिए कि जंगलात हमारे लिए क्या कुछ करते हैं। जंगलात दर्जा हरारत में कमी लाते हैं, ऑक्सीजन मुहैया करते हैं, कार्बन डाइऑक्साइड जज्ब करते हैं, माहौल को ठंडा और खुशगवार करते हैं, परिंदों के लिए ठिकाना है, सैलाब में रुकावट बनते हैं। ये हकीकत है कि जंगलात इंसानी जिंदगी का लाजमी जुज्व हैं। इसलिए अपने हिस्से का पौधा लगाइए ताकि आने वाली नस्ल तक वो एक तनावर दरख्त बनकर खड़ा हो। अ पब्लिक सर्विस मैसेज बाय यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब।
1: Sufi sings who, that which is, that which was, that which will be.
2: مسلمانی که داند رمز دین را نساید پیش غیر الله جبین را اگر گردون به کام او نگردد به کام خود بگرداند زمین را این رادیو FM 92.6 است بشنوید جهان یو سی پی
3: ایک نیا انداز
4: ایک نئی سوچ
3: ایک نئی پہچان
4: ایک نئی لگن
3: یو سی پی میں ہے ہر فیکلٹی کی اپنی ایک الگ پہچان
4: ہم دیتے ہیں پاکستان کو روشن مستقبل طالب علم کے کردار سے
3: اور جہاں باتیں ہوں مستقبل کی معلومات کی اور بحث و تکرار ہو آنے والے وقت کی
4: جہاں بنتے ہوں مستقبل کے معمار اور کھیل کے میدان میں پورے پاکستان میں یو سی پی نمبر ون
3: جب ملتی ہے لگن

0: 92.6 बोरियत को भगा दो।
1: जी सामईन, प्रोग्राम है मंजिल और मैं हूं आपका मेज़बान अली अशरफ, और आज हमारे साथ मौजूद हैं डॉक्टर अली साजिद। और डॉक्टर साहब से जब बात हो रही है तो डॉक्टर साहब की कोई बात ऐसे नहीं है जो थ्रेटिकली हो, उसको प्रैक्टिकली एग्जाम्पलीफाई कर रहे हैं और हमें एक गाइडलाइन दे रहे हैं कि किस तरह से हम उनकी चीज़ों को अपने यहाँ इम्प्लीमेंट कर सकते हैं या अपने सिस्टम में इम्बेड कर सकते हैं। और कोई रॉकेट साइंस नहीं है, जो मुझे अभी तक डॉक्टर साहब से बात करके पता लगा है कि बिल्कुल तरीके हैं, सिर्फ एक विल चाहिए इस, और विल टू चेंज है और या विल टू इम्प्लीमेंट है। अगर हम इस विल को अपने अंदर ले आएंगे तो हमारे सिस्टम भी दूसरे जो अच्छे सिस्टम्स हैं उनकी तरह से हो सकते हैं। डॉक्टर साहब, जिस तरह मैंने आपके इंट्रोडक्शन में बताया था कि आपने बहुत सारे बिजनेस स्कूल्स और बहुत सारे इंस्टीट्यूशंस की बुनियाद रखी है पाकिस्तान में, और पाकिस्तान के जो बड़े बिजनेस स्कूल हैं वो आपके क्रेडिट पर ही हैं, जिसमें नस्ट है और सीज है, केस है सॉरी, और यूईटी का बिजनेस स्कूल है, LSM है और डिफरेंट इंस्टीट्यूशंस हैं। तो आपने क्या इसमें कोशिश की चेंज लाने की, जो चेंज मैनेजमेंट आपका एरिया है, क्या स्ट्रेटजीज आपने वहां पर इम्प्लीमेंट की और उनके क्या नतीजे मुरतब हुए?
2: बहुत शुक्रिया जी। मैं चेंज मैनेजमेंट का प्रोफेसर नहीं हूँ, प्रैक्टिशनर हूँ, अल्लाह का फजल है
1: जी।
2: मुझे 19वें, 20वें, 21वें ग्रेड में जब इख्तियारात मिले तो उस वक्त पाकिस्तान का या डेवलपिंग नेशंस का एक शार है कि सरिया डाल के तो के दफ्तर में बंद हो जाओ और एक पीए बार बैठा दो, साहब का मूड ऑफ है। मैंने वो कल्चर खत्म कर दिया, मैंने पीए खत्म कर दिया, कमरा खोल दिया और अपना ऑफिस था उसमें जितनी बड़ी बड़ी सहूलतें थी, मैंने कहा स्टूडेंट्स के लिए बड़े बड़े LED LCD जो भी थी 50 इंच की या 70 इंच की या 200 इंच की, मैंने कहा पब्लिक के लिए, और दफ्तर को मैंने एक वो बना दिया, क्या होता है जनाब, आपको सिविल सेक्रेटेरिएट नहीं होता, पब्लिक सिविल सेक्रेटेरिएट ऑफ एनी पर्सन। मैंने कहा आई एम नॉट अ डायरेक्टर, आई एम नॉट अ प्रोफेसर, आई एम सर्विस प्रोवाइडर, मेरा काम आपको सहूलतें देना, बच्चों को मैंने ये कहा। और जात की नफी करने के लिए हमने वो बड़े बड़े वो जो थे दरवाजों पे जो चौबदार खड़े होते थे, मुगले आजम हटो बच्चों की सदा आ रही है, दरवाजे पे खोल रहे हैं, कोई भाग के ब्रीफ केस उठा रहा है। मैंने कहा जी मैंने ब्रीफ केस स्टार्ट इसे करना है, ब्रीफ केस खुद उठाऊंगा अपना, नंबर वन मैंने ये चेंज लाया। और मैं कहा मैं चाय अपनी खुद बनाऊंगा और मैं मान आएंगे उनको खुद सर्व करूंगा। लोगों ने कहा ये छोटे खानदान का बंदा है, इसको पता नहीं कि नौकर इस्तेमाल किया। तो मैं कहा ये छोटाई बड़ाई की तरफ लेके जाता, ठीक है, अर्शनशीन होता है, दुनिया का सूल है, और जो पहाड़ पे चढ़ता गिर जाता है। हजरत नूह के बेटे की मिसाल आपके सामने, हजरत नूह ने जब तूफान नूह में कहा था बेटे को आ जा गाड़ी में, बैठ जा किश्ती में, उसने कहा ना मैं पहाड़ पे चढ़ जाऊंगा, तो पहाड़ पे चढ़ने वाले डूब जाते हैं। ये कुरान पाक की आयत का मैं खुलासा बता रहा हूँ आपको। तो मैंने एक वो बुत तोड़ के रख दिए शख्सियत प्रस्ती के, जिसमें जी साहब है, साहब बहादुर हैं, मुगल आजम है, दो बंदे गाड़ी का दरवाजा खोल रहे हैं, एक ब्रीफ केस रख रहा है और एक चाय बना के लेके आ रहा है। ये वो आर्टिफिशियल टैबूज हैं जिसने साउथ एशिया में बिलखसूस पाकिस्तान में तरक्की रोकी हुई है। ये शख्सियत प्रस्ती है, और शख्सियत प्रस्ती बुत प्रस्ती का दूसरा नाम है,
1: बिल्कुल ठीक।
2: तो मैंने ये पहले तो बुत तोड़े ना, और मुझे छोटा खानदान होने का लगा, मैं कहा ठीक है छोटा खानदान, इसमें क्या बात है, आपने डिलीवर करना है। स्टूडेंट्स के साथ मैंने स्टूडेंट में इमोशनल एंगेजमेंट बढ़ाई, उनके साथ दर्द के रिश्ते की आबियारी की और उनके कल्बो नजर को शिकार करने की शोरी कोशिश मैंने की। मेरा काम अपनी लीडरी मसलत करना नहीं था एज ए चेंज एजेंट, मेरा काम था कि उनको एक मिसाल दी जाए, जब वो बड़ी बड़ी पोस्टों पर आएंगे तो उन्होंने अपनी जात की खानकाह में अपनी प्रस्तिश नहीं शुरू करवा देनी जूनियर लोगों से, बल्कि लोगों की सर्विस के लिए इसको इस्तेमाल करना है। तो मैंने अपने यूटी और नस्ट के दौर में मैंने सहूलतें देने के लिए बहाने ढूंढे, प्रोसेस को सिंप्लीफाई किया और ईज ऑफ डूइंग बिजनेस को बढ़ाया। मसलन डिग्री लेनी है तो 10 दिन, मैंने कहा 50 दिन ही लगेंगे, जल्दी मिल जाएगा सर्टिफिकेट। आपकी क्लास मिस हुई है तो उसका मैकेनिज्म क्या होगा, टीचिंग मेथोडोलॉजी को भी हमने चेंज किया, टेस्टिंग मेथोडोलॉजी को भी चेंज किया। मैंने यूईटी में ओपन बुक ओपन नोट्स एग्जाम शुरू करवाए, अच्छा 1 महीना 2 महीना एडवांस टेक होम एग्जाम देने शुरू करवा दिए, और टीचर्स को कहा गया मैं आपको फ्री हैंड है, जिस तरह मर्जी स्टूडेंट को टेस्ट करें, मेमोरी नहीं टेस्ट करनी, हमने कॉन्सेप्ट टेस्ट करने हैं और अप्लाइड प्रोजेक्ट कराए। और मैंने जितनी PhDs पाकिस्तान में चंद कराई हैं और सारी अप्लाइड हैं पाकिस्तान पे, वो बंद नहीं हो गई किसी रजिस्ट्रार के दफ्तर में जाकर, नहीं, दोस कुड बी अप्लाइड इन द एवरीडे लाइफ। तो हमारी रिसर्च पे भी एक जो नूरा कुश्ती हो रही है पाकिस्तान में, जिस पे कभी आप प्रोग्राम करेंगे तो मैं आपको एक्सप्लेन करूंगा कि रिसर्च के नाम पे भी क्वेश्चनर का सर्वे किया, डाटा उसका नाम है डाटा कलेक्शन, और उसको सॉफ्टवेयर में क्रंच किया और आपने कहा जी मुबारक हो PhD हो गई है। PhD किसी मसले का हल का नाम PhD है। मसलन लाहौर में पॉल्यूशन कितना ज्यादा है, दुनिया में सबसे ज्यादा पॉल्यूशन लाहौर में है। क्या एनवायरमेंटल डिपार्टमेंट हमारी यूटी और पंजाब यूनिवर्सिटी के उसको एड्रेस कर रहे हैं, मैं उस पर जवाब देने से कासिर हूँ। क्या लाहौर का पॉल्यूशन के बाद लाहौर में पानी की अदम मौजूदगी कोई इश्यू है, سینٹر آف ایکسلنس واٹر کے بنے ہوئے ہیں کیا؟ لاہور میں پانی 800 فٹ پر نکل رہا ہے، 1947 میں 40 فٹ پر نکلتا تھا. کیا پانی کا مسئلہ کوئی حل کر رہا ہے کوئی یونیورسٹی؟ آنسر مے ناٹ بی یس. اسی طرح 10 مسئلے ہیں. ٹریفک کنجیشن دیکھ لیں، ہمارے پاس ٹریفک انجینئرنگ کے ڈپارٹمنٹس ہیں،
3: بالکل ہے،
2: لیکن ہر روز ہر ایک انکنفرم نیوز ہے کہ ہر 7 سیکنڈ کے بعد ایک موٹر سائیکل کا حادثہ ہو. کسی موٹر سائیکل پہ آپ کو بیک ویو مرر نظر نہیں آئے گا،
3: ایسی
2: کوئی رکشے میں وہ انڈیکیٹر نہیں ہے، بغیر انڈیکیٹر موڑ دیتے ہیں. تو کیا ریسرچ کی ضرورت نہیں؟ پارکنگ کا اتنا بڑا مسئلہ ہے لاہور جیسے شہر میں، کوئی ریسرچ ہو ہی نہیں رہی، ڈگریاں دے رہے ہیں. تو میں نے کوشش یہ کی جب بھی میں ڈین یا ڈائریکٹر لیول پہ آیا کہ میں اپلائیڈ ریسرچ کروں اور ایک درد کے رشتے کی آبیاری کروں، اور وہ ہندوستان اور پاکستان نام کے جو اسٹوڈنٹ ہندوستان ہے، میں پاکستان ہوں اور میں سچ ہوں اور میں حقیقت ہوں، اور میرا کہا ہوا مستند ہے، میرا کہا ہوا پتھر پہ لکیر ہے، وہ میں نے توڑ دی اور ایزی ایکسیس دی ان کو، اور اپنا واٹس ایپ کا نمبر دیا، ای میل دیا کہ 3 دن میں مسئلہ نہیں حل تو مجھے واٹس ایپ کر دیں یا ای میل کر دیں، میں آپ کا مسئلہ حل کروں گا. اور اللہ کا شکر ہے کیا، اور اوپن ایکسیس دے دی جس کا نام اوپن ڈور پالیسی ہے. اوپن ڈور پالیسی کا کانسیپٹ میں نے شہاب قدرت اللہ شاہ سے دیکھا، اس نے بھی ہفتے میں 2-3 دن لگائے ہوئے تھے ڈی سی صاحب کے دفتر میں. تو میں نے بھی 24 گھنٹے اوپن ڈور کر، اللہ کا فضل ہے اسٹوڈنٹس کا، وہ ان میں ایک آیا لیڈرشپ کا کانسیپٹ. اچھا پروفیسر کا مطلب مدد ہے، پروفیسر کا مطلب دہشت نہیں ہے کہ ہمیں وائی وے میں فیل کر دے گا، گریڈ خراب کر دے گا. پروفیسر از فیسیلیٹیٹر، پروفیسر ان کے درد کے رشتے کی آبیاری کی شوری کوشش کرنے والی ایک پرسنالٹی ہے، نہ کہ ایک دہشت کا سمبل جو ان کی ڈگریاں روک کے، تو ان کی شادیاں بچنگ رک جائیں گی، لڑکوں کی ڈگری امریکہ کا ویزا رک جائے گا، وائی وا ڈیلے کر دیں گے اینڈ سو فورتھ. اس بت کو توڑنے کا نام مینجمنٹ آف چینج ہے. تو میں درد کے رشتے کی آبیاری کا لفظ جو میں نے استعمال کی ہے، یہ بنیاد ہے مینجمنٹ آف چینج کی دنیا میں ہر جگہ. لاہور میں داتا گنج بخش نے لاکھوں کروڑوں مسلمانوں کو، ہندوؤں کو مسلمان کر لیا تھا نا،
3: بالکل.
2: کیسے کیا تھا؟ یو ٹی کے ساتھ جو ہے شاہ حسین، اس نے لاکھوں کروڑوں کو جو 400 سال پہلے لوگوں کو مسلمان کیا تھا نا، جب بادشاہ اکبر نے اس کو 400 روپے نذرانہ دیا کہ میرے لیے دعا کریں، ٹھٹھا جا رہا ہوں میں، ٹھٹھا فتح کرنے، تو 400 روپے کی بائنگ پاور ہے، 40 کروڑ کے برابر ہے، اس نے سب بانٹ دیا غریبوں میں، کہا تقسیم کر دو، اسے کہا ٹھٹھا تجھے بیچ دیا 400 روپے میں. یہ وہ ولی صوفی لوگ ہیں جنہوں نے ذات کی نفی کی اور سوسائٹی کی اجتماعی بہتری کے لیے سوچا. اجتماعی بہتری سب سے پہلے لنگر سے ہوتی ہے، بھوک جب ختم ہوتی ہے تو اگلی سوچ آتی ہے، جو میسلو تھیوری آف ہائرارکی آف نیڈ ہے. تو انہوں نے پہلے جسمانی بھوک ختم کی اور پھر روحانی غذا دی ان کو درد کے رشتے کی آبیاری کے ذریعے. یہ لاہور کے جو بزرگ ہیں شاہ حسین اور شیخ علی جوہری کی میں بات کر رہا ہوں.
3: جی
2: تو میں کیا ثابت کرنے کی کوشش کر رہا ہوں، میرا تھیسس ایک ہی ہے کہ مینجمنٹ آف چینج سطحی چینج کا نام نہیں ہے، آرٹیفیشل سیرامکس ایڈ کرنے کا دیواروں پہ نام مینجمنٹ آف چینج نہیں ہے، فرشوں کو چمکانے کا نام نہیں ہے، گاڑیوں کے ماڈل جیسا بی ایس سی صاحب کو فارچونر مل گئی ہے 1.5 کروڑ کی،
3: بالکل.
2: یہ مینجمنٹ آف چینج نہیں ہے، یہ مینجمنٹ آف چینج کی اینٹی تھیسس ہے. اور اس پہ پڑھی لکھی مہذب سوسائٹی پروٹیسٹ تو نہیں کر سکتی، لیکن ان کا وہ ایک سوالیہ نشان ضرور کر سکتی ہے، یہ کیوں ہو رہا ہے. تو چینج از ناٹ وٹ یو کال سیرمونیل، it is not artificial, it is real time دل و نگاہ کی چینج اور قلب و نظر کو شکار کرنا چینج کا نام.
3: ڈاکٹر صاحب آپ نے بڑی خوبصورت بات کی کہ چینج از ناٹ سیریمونیل، چینج کا اپنا ایک ڈائنامکس ہے، اور وہ ہمارے ہاں جب بھی چینج کے نام پر جو بھی بات ہوئی ہے وہ سیریمونیل ہی رہی ہے. آپ نے بڑا اچھا اس کو کمپریہینڈ کیا.
2: کاٹنے کا نام چینج نہیں ہے،
3: بالکل
2: ادارے بنانے کا نام چینج نہیں ہے،
3: بالکل صحیح. ہم جا رہے ہیں پروگرام کے بالکل اختتام پہ، میوزک بریک ہے، اور جب بریک سے واپس آئیں گے ڈاکٹر صاحب آپ سے ہم چاہیں گے جو ہمارے لسنرز ہیں وہ جو ہمیں سن رہے ہیں ان کے لیے آپ کوئی پیغام دیں، لیکن یہ میوزک بریک لیتے ہیں، اس کے بعد آتے ہیں اور پھر گفتگو کا سلسلہ جاری کرتے ہیں.

0: ये आवाज है लाहौर की, ये आवाज है यूसीपी की, तो सुनते रहिए एफएम 92.6 यूसीपी की दुनिया।
1: वेलकम बैक, आप सुन रहे हैं एफएम 92.6 यूसीपी की दुनिया। हम आज अपने प्रोग्राम में बात कर रहे हैं यूथ और लिटरेचर और कल्चर पे, और समहाउ उनके मसाइल पर भी गुफ्तगू होगी। और हमारे साथ जो मौजूद हैं वो हैं असदुल्ला खान। हमने ब्रेक पर जाने से पहले बात की थी प्राइम मिनिस्टर यूथ प्रोग्राम के बारे में, उन्होंने हमें उसके बारे में थोड़ा बहुत बताया कि मेन उसका पर्पस क्या है। असद, मैं इसी से कंटिन्यू करना चाहूँगी कि आप बताएं कि इसका मेन मोटो क्या है, इसके वर्किंग एरियाज़ क्या हैं प्राइम मिनिस्टर यूथ प्रोग्राम के।
2: सो प्राइम मिनिस्टर यूथ प्रोग्राम जो है, मेन एरियाज अगर उसको मैं डिफाइन करूँ तो फोर, दे वर्क ऑन फोर ईज, दैट इज एजुकेशन, एंगेजमेंट, एम्प्लॉयमेंट एंड एनवायरमेंट। दीज आर द एरियाज वेयर दे वर्क अपॉन। इसके अलावा प्राइम मिनिस्टर लैपटॉप स्कीम, उसके अलावा स्पोर्ट्स टैलेंट प्रोग्राम, स्पोर्ट्स लोन, उसके बाद बिजनेस लोन देते हैं। देर आर सम मोर थिंग्स दैट दे वर्क ऑन। द मेन पर्पज इज यूथ एंगेजमेंट, एम्पावरमेंट एंड टू productively you know get involved in the policy making, because Pakistan ki youth 64% hai, to youth ka say kisi bhi policy mein bahut maane rakhta hai. So iska maqsad ye tha National Youth Council ka bhi, jiska main member hoon, maine zikr kiya ki youth ka perspective lazmi aage aana chahiye. To ye working hai. Iske ilawa agar hum baat ki jaye education mein, kafi zyada prime minister program ke initiatives hai jis pe work kar rahe hai, usko main define kar sakta hu. Same wise climate mein aur engagement aur employment mein.
1: अच्छा, जिस तरह हमारे यूथ के इस टाइम पे बहुत ज़्यादा मसाइल भी हैं, तो अगर मैं आपसे पूछना चाहूँ कि आप मेंबर भी हैं, तो हाउ विल यू कैटर ऑल द प्रॉब्लम्स ऑफ यूथ, ना कि आप कैसे उनको कवर करते हैं और कैसे फिर आगे वो मैसेज कन्वे करते हैं, क्योंकि हमारे मसाइल इन सब चीज़ों से ज़्यादा के हैं। लाइक अनएम्प्लॉयमेंट बहुत ज़्यादा है, अच्छी यूनिवर्सिटीज़ में एडमिशन के जो मसाइल हैं, और जो हमारा एग्जामिनेशन के जो मसाइल हैं, और भी बहुत सी चीज़ें हैं जिससे यूथ सफ़र कर रही है। हमने ये तो बहुत आसानी से बता दिया कि 64% हमारी यूथ है, लेकिन उनके मसाइल को आप कैसे देखते हैं और फिर आगे कन्वे कैसे करते हैं और उनका सॉल्यूशन कैसे निकालते हैं।
2: एज सेड अर्लियर, आवर मेन पर्पस इज पॉलिसी एडवाइस करना। और जहाँ तक स्पेसिफिकली बात की जाए एम्प्लॉयमेंट की, तो प्राइम मिनिस्टर यूथ प्रोग्राम प्रोवाइड्स एग्रीकल्चर लोन्स, स्टार्टअप प्रोवाइड करते हैं, नेफटेक के थ्रू जो है ना स्किल बेस्ड कोर्सेज प्रोवाइड करते हैं। दीज आर समथिंग, और ऐसा प्लेटफॉर्म प्रोवाइड करते हैं प्राइम मिनिस्टर यूथ प्रोग्राम, ताकि यूथ आके इंगेज रहे और यूथ आके अपने स्किल्स इंप्रूव करके अपनी जो है ना जॉब क्रिएट कर सके।
1: अच्छा, इसमें कोई वेबसाइट्स हैं जहाँ पे जो यूथ है वो अप्लाई कर सके या फिर अपनी कंप्लेन दे सके?
2: अच्छा, मैं आपको जिक्र करूँ कि वी हैव रिसेंटली लॉन्च नेशनल डिजिटल यूथ हब। इट इज़ अ सिंगल विंडो प्लेटफॉर्म जहाँ पे यूथ रिलेटेड जितनी भी अपॉर्चुनिटीज़ होती है वो सारे उस प्लेटफॉर्म में अवेलेबल होती है। वो आप मोबाइल पे भी डाउनलोड कर सकते हैं, दैट इज ईजिली अवेलेबल एंड एसेसिबल। उसमें जितने भी प्राइम मिनिस्टर प्रोग्राम के वर्किंग्स होते हैं, और यू कैन फाइंड डिफरेंट अपॉर्चुनिटीज़ ओवर द ईयर। प्राइम मिनिस्टर के जो वर्किंग्स फोर ईयर्स पे होती है वो भी वहाँ पे आपके लिए अवेलेबल होती है। इफ़ यू वॉन्ट टू फाइंड एम्प्लॉयमेंट, दैट इज़ ऑल्सो अवेलेबल दियर। सो दैट इज़ समथिंग वेरी प्रोडक्टिव। और मैं सारे सुनने वालों को ये अर्ज करूँगा कि डू डाउनलोड द डिजिटल नेशनल यूथ हब अपने मोबाइल में। दैट इज़ अ प्लेटफॉर्म दैट कैन प्रोवाइड यू, इट्स अ लाइफ चेंजिंग गेम। वहाँ पे आपके सारी अपॉर्चुनिटीज एक सिंगल प्लेटफॉर्म अवेलेबल है। सो दैट इज समथिंग आई वुड सजेस्ट यू डाउनलोड करें, एंड दैट डिजिटल हब विल प्रोवाइड यू द सॉल्यूशन फॉर एवरीथिंग, आई मस्ट से।
1: अच्छा, आपने अभी बात की फोर ईज की, कैन यू एलैबोरेट द फोर ईज?
2: फोर ईज में सबसे पहले अगर हम बात की जाए एजुकेशन की, तो उसमें अंडर ग्रेजुएट स्कॉलरशिप प्रोवाइड करती है गवर्नमेंट ऑफ पाकिस्तान। उसके अंडर ही आ जाता है प्राइम मिनिस्टर लैपटॉप स्कीम, उसके अंडर ही आ जाता है जो हमारे ग्रीन यूथ मूवमेंट्स है। तो ये सारे वो इनिशिएटिव है पूरे पाकिस्तान में दैट वेरी मच प्रोडक्टिवली इन यू नो कंट्रीब्यूट टू द यूथ डेवलपमेंट अलोंग विद द एजुकेशन। जैसे कि अगर हम लैपटॉप पे स्पेसिफिकली बात की जाए, हज़ारों लोग इससे मुफीद हो चुके हैं ऑलरेडी। और नेक्स्ट जो अभी लैपटॉप का आ रहा है वो भी शुरू होने लगा है कुछ दिनों में। सो ये एक ऐसा इनिशिएटिव है जो पाकिस्तान के हर कोने से यूथ को एम्पावर कर रहा है टू गेट बेटर एजुकेशन। उसके अलावा अगर हम बात की जाए लोन्स की, تو وہ پرووائڈ اگین کر رہے ہیں, دیٹ از سم تھنگ اگین پروڈکٹیولی کانٹریبیوٹنگ ٹو دا یوتھ امپاورمنٹ. اس کے علاوہ اگر ہم بات کی جائیں اسٹڈی ابراڈ کا, ایک ایچ ای سی کے ساتھ کولیبریشن ہے پرائم منسٹر یوتھ پروگرام کا, جس سے باہر کی اسکالرشپ ایزیلی آپ کو اویلیبل ہو سکتے ہیں. سو دیز آر سم تھنگز دیٹ آر ٹیکن انڈر دی یو نو پلیٹ فارم آف پرائم منسٹر یوتھ پروگرام. سو یہ اپرچونیٹیز یوتھ کے لیے اویلیبل ہے, ساری یوتھ اس سے مفید ہو سکتی ہے.
1: اچھا, اگر ہم اسی پہ مزید ڈسکشن کریں ایجوکیشن پہ, تو کیسے ایجوکیشن کو ہم بہتر بنا سکتے ہیں؟ اور آپ نے بات کی کہ ایچ ای سی کے ساتھ ایک کانٹریکٹ ہے جو اسٹڈی ابروڈ کا ہے, تو اگر آپ اس چیز کو مزید الیبوریٹ کر دیں, کیونکہ آپ کو بھی پتہ ہے جو ہمارے ایگزامینیشنز ہوتے ہیں اور اس کے بعد جو ریزلٹ رٹا سسٹم جو ہے, کیا ان کو بھی بہتر کیا جا رہا ہے یا پھر صرف لیپ ٹاپ کی اسکیمس تک ہے؟
2: جہاں تک بات کی آپ نے کریکولم کی, یس آئی ڈو ایگری ٹو سم ایکسٹینٹ کہ دیر از اے ڈائر نیڈ ٹو ورک آن دی کریکولم, کیونکہ وہ جو ہمارے دیر از اے بگ گیپ بٹوین دا ایجوکیشن سیکٹر اینڈ دا انڈسٹری, بہت زیادہ گیپ ہے, دیٹ نیڈس ٹو بی بریجڈ وتھ کائنڈ آف پبلک پرائیویٹ پارٹنرشپ, اینڈ یو نو our role must be played to you know look again into our curriculum. جو ہمارا کریکولم ہوتا ہے وہ بہت ہی کیریئر فوکسڈ ہونا چاہیے, کیونکہ جو چیز ہماری انڈسٹری میں ریکوائرڈ ہے دیٹ سیٹ اسکل مسٹ بی گیون ان دا یونیورسٹی. ایسا نہ ہو کہ بچے جو ہے نا بیچلرس کر کے باہر نکلتے ہیں اینڈ دین دے فائنڈ یار ان ہمارے جو انڈسٹری میں دا اسکل از کمپلیٹلی ڈفرنٹ دیٹ از ریکوائرڈ. تو یہ برج کرنے کی بالکل ضرورت ہے, اس پہ یو نو ورکنگ مسٹ بی ڈن, اور اس پہ ہم کوشش کریں گے کہ ڈیفینیٹلی وی کم اپ وتھ بیٹر یو نو پالیسی ریکمنڈیشن ٹو دا پرائم منسٹر یوتھ پروگرام.
1: ٹھیک ہے, آپ نے ایجوکیشن کے بارے میں بتایا, بٹ کین یو پلیز الیبوریٹ دس کہ کیسے یوتھ انگیج کر سکتی ہے پرائم منسٹر کے ساتھ اور ان سب چیزوں کے ساتھ؟ نا بہت سے علاقے ایسے ہیں جہاں پہ آپ کے پاس ڈیجیٹل ایپس نہیں ہیں اور وہاں پہ ایجوکیشن اتنی ہے بھی نہیں, جس طرح ہمارا لٹریسی ریٹ ہی 60.65% ہے. تو آپ کیسے دیکھتے ہیں کہ انگیجمنٹ کیسے ہو سکتی ہے آپس میں؟
2: جہاں تک انگیجمنٹ کا پرپز ہے, انگیجمنٹ کو جو ہے نا نیشنل یوتھ کاؤنسل جو ایز آئی سیڈ ارلیئر وہ جو بنائے گی ایک یوتھ ایڈوائزری باڈی, پورے پاکستان میں ڈفرینٹ پروونسز سے ڈفرینٹ ڈسٹرکٹ سے ممبر سلیکٹ کیے 113. So that is itself a kind of youth empowerment different area mein throughout Pakistan. And especially as I mentioned earlier, overseas Pakistani ko bhi. We are in a position to give a policy recommendation to the Prime Minister Youth Program apne areas mein. For example, I belong to Quetta, Balochistan. وہاں کے جو مسائل ہیں یا وہاں کے جو لوگ کے جو ہے نا نیڈز ہے, سو آئی کیٹر دیٹ اینڈ آئی یو نو ڈو ریکمینڈ ٹو دا پرائم منسٹر یوتھ پروگرام کہ وہاں پہ کیا ہو سکتا ہے بہتر. سیم وائز ممبر ہمارے کے پی سے, بلوچستان, پنجاب, سندھ, فرام آل اکراس پاکستان. ایک تو یہ بہتر طریقہ ہے کہ یوتھ کو ہم نے انگیج کیا ہوا ہے تاکہ پورے پاکستان سے کراس جو ہے نا پروونسز ہمیں جو ہے نا ان کا امپیکٹ اور ان کا فیڈ بیک ملے. اس کے علاوہ ٹیلنٹ ہینڈ یوتھ پروگرام جو اسپورٹس کا ہے, اسپورٹس لیگ, اور یونیورسٹی اولمپیاڈ جو پرائم منسٹر کراتی ہے, یہ پورے پاکستان میں ہوتا ہے. جس طرح اگر میں مینشن کروں ریسنٹلی ود دی کولیبریشن ود دی لاہور کلندرز, پرائم منسٹر یوتھ پروگرام نے پورے پاکستان میں کرکٹ کے جو ٹیلنٹ ہینڈ پروگرام وہ شروع کیا ہے. اٹ واز اسٹارٹیڈ فرام کوئٹہ, کوئٹہ میں پہلا ان کا سیشن ہوا, دین کراچی اینڈ سو آن. سو اٹس اگین اے کائنڈ آف یو نو یوتھ امپاورمنٹ اینڈ انگیجمنٹ اکراس پاکستان.
1: بالکل ٹھیک ہے, اسی پر ہم مزید بات بھی کریں گے. اور انہوں نے بتایا تھا بالکل اپنے اسٹارٹ میں ویمن ایجوکیشن کے بارے میں, ہم اس پر بھی روشنی ڈالیں گے. ابھی وقت ہوئے ایک چھوٹے سے میوزیکل بریک کا, سنتے رہیے FM 92.6 UCP کی دنیا.